0: अमेरिका ईरान विच में हतमी मुआहदे लाइ 60 ॾींहनि जो रोड मैप मंज़ूर। लिबनान में जंगबंदी ते अमल दरामद लाइ डी कंफ्लेक्शन सेल ठाहिण ते बि तफ़ाक। ॿिन्ही मुल्कनि विच में हतमी मुआहदे लाइ 60 ॾींहनि जो रोड मैप मंज़ूर थियण बाद टेक्निकल सतह ते ॻाल्हियूं जारी। ॿिन्ही मुल्कनि जा आला सतही वफ़द ॻाल्हियुनि में शामिल। स्विट्ज़रलैंड में थियल ईरान अमरीका ॻाल्हियुनि जो गडि॒यल पधरनामे मूजिब इस्लामाबाद मफ़ामती यादाश नामे तहत ॻाल्हियुनि जो सिलसिलो जारी रखण जो फ़ैसिलो। निगरानी लाइ आला सतही कमेटी बि क़ाइम कई वई। आपना हरमुस में जहाज़नि जी अच वञ बहाल रखण ऐं ग़लति फ़हमी खां बचण लाइ हॉटलाइन क़ाइम। एटमी प्रोग्राम पाबंदियुनि ऐं तकरारनि जे हल लाइ धारदार वर्किंग ग्रुप्स क़ाइम। परडे॒ही खाते चयो आहे त डी कंफ्लेक्शन सेल में लबनान ऐं सालिस मुल्क शामिल हूंदा। स्विट्ज़रलैंड रोड मैप ते इतफ़ाक़ खे सुठो सवण करार ॾेई छॾियो। वज़ीर आज़म शहबाज़ शरीफ स्विट्ज़रलैंड जे कामयाब दौरे बाद वापसि ॾे रवानो। वज़ीर आज़म चयो आहे त अलहमदिल्ला इस्लामाबाद मफ़ामती यादाश्त तहत अमरीका ईरान विच में थियल पहिरीं आला सतही गॾिजाणी में मस्बत दे लाइ रोड मैप ते इतफ़ाक़ थियो आहे। ॻाल्हियुनि दौरान आला सतही कमेटी ते बि इतफ़ाक़ थियो आहे, जेका सियासी निगरानी सां गॾु टेक्निकल ॻाल्हियुनि लाइ रस्तो हमवार कंदी। अमरीकी ऐं ईरानी क़यादत जी तामीरी ॻाल्हियुनि ते सदन थोरायतो आहे। अॻिते वधण ते दोस्त मुल्कनि जो बि थोरायतो आहियां, ख़ासि तौर ते कतरी क़यादत जो थोरायतो आहियां। ॻाल्हियुनि खे कामयाब करण वारनि फील्ड मार्शल आसिम मुनीर जी कोशिश ते बि संदसि थोरायतो आहियां। फील्ड मार्शल जी कोशिश अकबराई नायब वज़ीर आज़म ऐं घरू वज़ीर जो बि किरदार सारा जोॻो रहियो। ईरानी अफ़वाह जी वॉकआउट वारी धमकी बावजूद ॻाल्हियुनि में वॾी अकबराई थी। गुज़िरियल 24 कलाक सुठा रहिया आहिनि। लेबनान में अमन रहियो आहे, आपना हुर्मुज़ बि खुलियल आहे। अमरीकी नायब सदर जेडी वेंस चयो आहे त आलमी तवानाई एजेंसी जा इंस्पेक्टर ईरान वेंदा ऐं तेहरान सां थियल मुआहदे जी निगरानी कंदा। इसराइल जे दिफ़ा वारे हक़ खे तस्लीम कयूं था, पर लेबनान जी ख़ुदमुख़्तियारी जो बि तहफ़ुज़ चाहियूं था। ॻाल्हियुनि दौरान अमरीका पारां तय कयल चारई हदफ़ हासिल कया आहिनि। ईरानी सदर मसूद पेशकियान सुभाणे पाकिस्तान जे दौरे ते इस्लामाबाद पहुचंदो। संदसि आजियां लाइ इस्लामाबाद खे पाकिस्तान ऐं ईरान जे झंडनि सां सिंगारे वियो। सिफारती ज़रियनि मूजिबि ईरानी सदर मुख़्तसर दौरे दौरान पाकिस्तान जी सियासी ऐं अस्करी क़यादत सां मुलाक़ातूं कंदो। पाकिस्तान जा सूरतयाल में मस्बत किरदार ते थोरा बि मञंदो।
1: शर्म लोग
2: पंच कर रहे हैं
1: तो बात बल्दिया फैक्ट्री के लिए पहले करते थे वो सही थी, या जो कल इन्होंने बकवास की वो ठीक थी? मैंने कोई गाली नहीं बकी।
2: अब अपने अल्फाज वापस ले रहे ना आपने,
1: सर मैं कौन सा अल्फाज वापस ले लूं?
2: हाँ ठीक है
1: सर, बेशरम
2: वो कहे ना कि मैं वापस ले लेता हूँ।
3: माफी नहीं मांगेंगे हम, बात नहीं करेंगे, इसको माफी मांगनी चाहिए।
4: टोटल स्पीच को आप एक्सपेंस करवाए।
1: ये मैंने कौन सी बात की? पार्लिमानी बात है, इसमें बुरी बात नहीं है। ब्राइड करें जो दिल करें। एमपीओ में एक थी, एमपीओ में एक है और एमपीओ में एक रहेगी।
0: सिंध असेंबली में मुतहदा मेंबर फरहान अंसारी जे एमपीएस के बोरी बंद लाशन की धमकी। जुमलन की डे वठ का पोए हुकूमती ऐं अपोजिशन मेंबर्स हथें पेची विया। घरू वजीर पारा मुतहदा मेंबर्स के धमकियन वारे मामले की जांच करण जो ऐलान। सिंध असेंबली में गालाइंदे एमक्यूएम एमपीए फरहान अंसारी चयो त रुगो बोरी बंद लाशन जो जिक्र कंदा आहियो, कॾहिं बोरी ॾिठी अथव? छा बोरी ॾिसी सघंदव? अवां बोरी सही बि न सघंदा। बोरी बंद लाशन जी धमकी ॾिनी आहे, ही ख़तरनाक ॻाल्हि आहे। मां जांच जो हुकुम ॾेई रहियो आहियां, कमेटी जी अवां सरवाई कयो। स्पीकर अवेस कादिर शाह चयो त मां इजाज़त ॾियां थो, अवां जांच कराए सघो था। लफ़्ज़ इंतिहाई ग़लति आहिनि। धमकियुनि वारे मामले ते हुकूमती ऐं अपोज़िशन मेंबर्स हथे पइजी विया, हिक ॿिए खे धिका। اسلام سن جو نمائندو شفقت حسین وتو بیمار ہونے سبب کاروبار ہلائن کا لاچار ارسا سن کی غیر حاضری جو فائدہ وٹھندے من پسند فیصلہ کرن لگی آبپاشی کھاتے ارسا لائے متبادل پلان نہ جوڑو صوبے میں پانی جو بحران سنگین تھی ویو ذریعن موجب ارسا سمورین گڈانین جو آر نوٹس ڈنا سندھ ماں کیر بھی اجلاسن میں شریک نہ تھو پانی جی سخت کوٹ دوران ارسا میں سندھ جی غیر موجودگی صوبے کے ودھیک نقصان پہنچایو ارسا اجلاس میں سندھ جو آواز نہ ہوجن سبب پانی ورچ بابت من پسند فیصلہ کیا ویا پنکی کراچی جی ہوجے یا لاہور جی قانون کان بچندی کو ہیروئن جی کاروبار کرے یا ہیرن جو نہ پنکی بچندی نہ پن کو بچندو قومی اسمبلی میں گالائیندے گھروں معاملن بابت مملکتی وزیر طلال چودھری چیو تو حکومت پاکستانی پاسپورٹ جی عزت دنیا میں ودھائی ہے سعودی عرب 5000 فقیر پاکستان موٹایا ہیں دبئی وارن کے بھی ساگیو مسئلو ہے انگ اکھر ڈنا ویا ہیں دہشت گردی ختم کرے ہی ملکی معیشت بہتر کرے سکجے تھی دنیا میں کتے بھی سیاسی مخالفن کے سزاؤں نتھیوں ڈنوں ونجن 25 ہفتن کا پی ٹی آئی بانی صاحب ملاقاتوں بند ہیں شاہ وزیر اعظم وٹ ملاقات جو اختیار نہ ہے پی ٹی آئی چیئرمین بیرسٹر گوہر جو قومی اسمبلی میں خطاب قانون بارے وزیر سینیٹر اعظم نذیر تارڑ جواب دیندے چھو تو آئین جی گال تھا کہو ہائی کورٹ کے ججز جی مقرری لائے آیاسی پر اواں کمیٹی میں نہ آیا عدالتی معاملے میں حکومت کچھ نتھی کرے سکے اواں کے اعلیٰ عدلیہ میں ونجن گھرجے سندھ ہائی کورٹ سندھ پبلک سروس کمیشن کے گڈیل چٹابیٹی 2024 والے امتحان جو سمورو ریکارڈ 30 جون تے طلب کرے ورتو آئی جی سندھ چھو تا کیس کے قانون موجب ہلائے ونے عدالت پبلک سروس کمیشن کے کنٹرولر امتحان کے طلب نتی کرے سکے درخواست گزار کے وکیل چھو تا سندھ پبلک سروس کمیشن پینجے مفاد تحت قانون ٹھایا ہیں جسٹس نثار احمد بمبرو ریمارکس ڈنا تا جیس تائیں سزا نہ ملندی معاملہ ٹھیک نہ تھیندا